0: तो हालत यह है कि अगर उनके तलफ़ुस पे आप उनसे कह दें कि ये फिर नहीं, ये फिर होता है,
1: जी
0: तो वो इस पे भी बहस करना चाहते हैं कि आप गलत कह रहे हैं। उनको मैं हमेशा ये कहता हूँ कि ये जो आपने स्क्रिप्ट लिखी, ये जो आपने कहानी लिखी, ये जो आपने स्क्रीन प्ले लिखा, क्या ये वर्ल्ड क्लास है? और वर्ल्ड क्लास का तयन कैसे होगा? क्या ये किसी तरह की हैप्पीनेस में इजाफा कर रहा है? क्या ये किसी को सोचने के लिए कुछ दे रहा है? क्या इसके अंदर कोई समाजी हैसियत मौजूद है? तो जो कुछ कदरें
1: जी
0: हैं कि क्या ये इंसान को किसी बात पे सोचने के लिए मजबूर कर रहा है? अगर दो सवाल भी वो करता है, आपका प्रोडक्शन या आपकी कहानी, और एक और जो आजकल हम कहते हैं बेगडल टेस्ट,
1: जी
0: तो बेगडल टेस्ट ये है कि जितनी भी फिल्में हिंदुस्तान में बनती हैं, क्या उसमें जो भी औरतों के रोल होते हैं वो मर्द कैरेक्टर को आगे बढ़ाने के लिए लिखे जाते हैं, तो क्या एक पूरे प्रोडक्शन में कोई एक औरत 5 मिनट तक अपने साथ होती है, और क्या वो अपने जेंडर की बात कर पाती है या अपनी बात कर पाती है? नहीं, वो किसी और की बात कर रही होती है। तो इस तरह की बुनियादी चीजें हैं जिससे मतलब हम उन्हें आगाह करने की कोशिश करते हैं कि ये जो रैट रेस है, जिस तरह का कंटेंट अभी बनाया जा रहा है, तो अगर आप उससे अलग नहीं जाएंगे तो आप जैसे नाले में भी बहाव होता है और दरिया में भी बहाव होता है और समंदर में भी
1: जी
0: बहाव होता है, तो
1: चलिए
0: आप समंदर तक नहीं पहुंच पाएंगे। अब ये एक ऐसी कोशिश है जो हम लोग किए जा रहे हैं, लेकिन यहाँ पे दो चार टीचर्स जो पूरा सामाजिक बदलाव है उसके आगे सीना सिपर होके तो नहीं खड़े हो सकते। तो
1: लेकिन
0: इन
1: किसी को खड़े होना होता है,
0: कोशिशें जारी हैं। देखिए
1: कोशिशें
0: देखिए
1: जारी
0: इस वक्त मैं अपनी बात नहीं कर रहा हूँ, इस
1: नहीं किसी
0: वक्त
1: के लिए।
0: देखिए इस वक्त सारी यूनिवर्सिटीज में जितने टीचर्स होंगे
1: जी
0: उनका ये एक स्ट्रगल होगा, अगर वो अदब पढ़ा रहे हैं या वो मास मीडिया पढ़ा रहे हैं
1: जी
0: या वो परफॉर्मिंग आर्ट्स पढ़ा रहे हैं। मेरा तो खैर इतना मसला नहीं है। आप सोचिए उस आदमी का जो शास्त्रीय संगीत किसी को सिखाने की कोशिश कर रहा है, तो शास्त्रीय संगीत उससे खूबसूरत क्या चीज हो सकती है?
1: जी
0: लेकिन वो जो स्टूडेंट है सीखने वाला, तो उसके बहुत से डाउट्स हैं कि मैं क्यों सीखूं इससे। इस तरह के बहुत से मसाइल हैं, लेकिन यह है ठीक है, जो संगीत है वो तो रूह की गजा है, वो आपको अंदर से बहुत कुछ देता है, लेकिन जो बाहर से देने की चीजें हैं, जो आपकी सोच को बदलने की चीजें हैं, जो लिटरेचर करता है
1: जी
0: कि आपको एक एस्थेटिक्स देता है, आपको एक एक खास तरह का हुस्न अता करता है, आपको एक खास तरह की नजर अता करता है, और आपको एक पीस देता है, और आपको सलामती के
1: सबसे
0: रास्ते
1: बड़ी
0: पे
1: बात ये
0: आगे ले जाना चाहता है, वो सबसे बड़ी बात कि इंसानियत को एक करके देखता है।
1: बिल्कुल।
0: वरना जो रिडक्शनिज्म आजकल चल रहा है कि बस मैं हूं, उसके बाद मेरा खानदान, उसके बाद मेरा कम्युनिटी, जात, तो
1: हाँ, जो भी
0: ये
1: उसे
0: जो
1: जितना
0: खाने हैं,
1: फैलाते जाएं
0: हाँ
1: इस
0: ये जो
1: दायरे को।
0: खाने हैं, तो
1: बिल्कुल
0: ये अगर क्या आप पूरी इंसानियत की बात कर रहे हैं तो कौन कर रहा है? तो जो कंटेंट क्रिएशन करने वाले लोग हैं, जो आने वाले जमाने में फिल्में लिखने वाले हैं, जो ड्रामे लिखने वाले हैं, जो सीरीज लिखने वाले हैं, अगर उनके अंदर ये नजर होगी तो कुछ
1: जी
0: मुस्तकबिल में आप उम्मीद कर सकते
1: जी
0: हैं। जी
1: दानिश इकबाल साहब, आपने कई दहाइयां आकाशवाणी को दी हैं,
0: जी
1: यहाँ बहुत सारे प्रोडक्शंस, बहुत सारे ड्रामे और अलग अलग तरह के, अलग अलग नौइयत के प्रोग्राम्स, जिनके मौजूआत से लेके जिनके स्टाइल तक में बहुत ज्यादा वैरायटी है, एक तरह का तनव्वो है। तो इन बरसों में आपको बहुत सारे अवार्ड से नवाजा गया। आप अपने यहाँ किए गए, आकाशवाणी के लिए किए गए कामों में से किस काम को, किस नौइयत का, और कैसे एक मिसाली तौर पर आप समझते हैं कि उसे आप रिप्रेजेंट कर सकते हैं या उसको आप दिखा सकते हैं, बता सकते हैं?
0: जी, देखिए जो भी अवार्ड प्रोडक्शंस होते हैं तो बेसिकली एक जूरी होती है, और जब उसके टेस्ट पे वो चीज़ पूरी उतरती है तो आपको अवार्ड मिल जाता है। तो मेरे वो प्रोग्राम बहुत अच्छे थे जिनको अवार्ड नहीं मिल पाए।
1: अच्छा, ये दिलचस्प है। बहुत
0: क्योंकि
1: दिलचस्प।
0: क्योंकि क्या होता है कि कई बार ऐसा हुआ कि ऐसी चीज़ों को अवार्ड मिल गया कि थोड़ी सी हैरत भी हुई,
1: जी
0: अच्छा अरे वाह, इसको इस लायक समझा गया,
1: जी
0: क्योंकि वो प्रोग्राम बहुत ऊपर का नहीं था। तो एक बात तो ये समझ में आती है उन प्रोग्राम से कि जब आप अपने जौक के हिसाब से कंटेंट क्रिएशन करते हैं
1: जी
0: तो आप थोड़े से इलिटिस्ट होने लगते हैं, और फिर उसको उतना कनेक्ट नहीं मिल पाता। जबकि मैं ये हमेशा मानता था कि जूरी मुझसे बेहतर लोग होते
1: जी
0: हैं, लेकिन बाद में पता चला कि वो नहीं। तो एक मैंने अमृता प्रीतम की एक मशहूर कहानी का एक प्रोडक्शन किया था, जो कि मैं समझता हूँ कि मेरा शायद सबसे अच्छे प्रोडक्शंस में आता हो, اسے صرف اس وجہ سے اوارڈ نہیں دیا گیا کہ ان کا ہمارے لاہور میں ایسی طوائفیں نہیں ہوتی تھیں.
1: جی
0: تو اب یہ ان کا پرسپشن تھا کہ طوائفیں ایسی نہیں ہوتی تھیں ان کے لاہور میں, اور ان کی عمر ایسی نہیں تھی کہ انہوں نے وہ لاہور دیکھا تھا. تو سنی سنائی بات پہ انہوں نے کہہ دیا اور وہ ایک بہترین پروڈکشن تھا, لیکن نہیں ہو پایا. خیر, آپ کا جو بنیادی سوال تھا کہ وہ کون کون سی چیزیں ہیں جو آپ کو یاد آتی ہیں, دیکھیے کئی بار ایسا ہوا جیسے کوسی میں باڑھ آ گئی اور وہاں ایک ہیومینیٹیرین کرائسس ہو گیا اور سیلاب میں بہت سارے لوگ جو ہیں تباہی ہوئی. تو ہم نے وہاں سے کچھ ریکارڈنگ منگائی اور اسے جو ہے ایک فیچر بنا دیا, ڈاکومنٹری بنا دی جو کہ ریئل لائف تھی, اسے اوارڈ مل گیا.
1: جی
0: تو اب اگر آپ مجھ سے پوچھیں کہ کیا یہ ایک شاہکار تھا, نہیں تھا. تو بہت سے ایسے پروڈکشنز ہوتے ہیں جن کی ٹاپیکلٹی اور وہ جو وقت ہوتا ہے
1: اس وقت کے المیے کو اپنی گرفت میں لے رہا تھا, یہ اس
0: ہاں مطلب وہ اسی وقت ریلیونٹ ہوتے ہیں. تو آج اگر آپ ڈاکومنٹری کو سنیں تو پھر آپ سوچیں گے اس کو کیوں اوارڈ دیا گیا,
1: جی
0: ہے نا, اس میں کیا ایسی خاص بات تھی. تو یہاں پہ جسے ہندی میں ایک بہت ہی خوبصورت لفظ ہے اسے ہم کہتے ہیں کالجئی رچنا.
1: جی
0: کالجئی رچنا کا مطلب یہ ہوا کہ وقت بدل جائے گا لیکن اس کی ریلیونس رہے گی,
1: جو زمانے کی تبدیلیوں کو نکارتے ہوئے
0: جی جی جی جی
1: آگے بڑھتی ہے.
0: تو اس حساب سے اگر دیکھا جائے تو میں نے قرۃ العین حیدر کے مطلب کہانیوں کے پروڈکشنز کیے, میں نے امرتا پریتم کی کہانیوں کے پروڈکشنز کیے, میں نے منٹو کی کہانیوں کے پروڈکشنز کیے, اور میں نے جو جتنے بھی بڑے ویسٹرن رائٹرس ہیں ان سب کی, یعنی کہ دوستوئسکی سے لے کے اور چیخوف سے لے کے. تو میں سمجھتا ہوں کہ یہ
1: اردو سروس کے لیے آپ نے پوری سیریز کی تھی مجھے یاد ہے.
0: جی جی جی لیکن ڈراموں کی فارم میں نہیں کی تھی, وہ جو ہے وہ فیچرز کی شکل میں تھی. لیکن دیکھیے میں اسے اپنی کامیابی اس لیے سمجھتا ہوں کہ ایک عام انسان جو اس وقت اتراکھنڈ میں ہے یا گجرات میں ہے اور وہ ہمارا ریڈیو سن رہا ہے اور اسے نہیں معلوم کہ چیخوف کون ہے اور دوستوئسکی کون ہے, اور وہ ہمارا ایک ڈرامہ سنتا ہے, ٹھیک ہے, اور اس کے بعد اسے معلوم ہوتا ہے کہ ارے واہ یہ بھی ایک چیز ہے. تو یہ جو پیکیجنگ ہم کہتے ہیں کہ جو گریٹ لٹریچر کو ہم نے پیکیج کیا اور اسے عوام تک لانے کا کام, یہی میڈیا کا کام ہے. دیکھیے کہ دنیا میں بہت ہی خوبصورت چیزیں موجود ہیں, بہت ہی جیسے آپ سقراط سے لے کے اور ارسطو سے لے کے اور چاڑکیہ سے لے کے اور کالی داس سے لے کے اور اقبال سے لے کے مطلب غالب و میر سے, یہ سب ہے, بہت خوبصورت ہے. لیکن سوال یہ عوام تک پہنچے گا کیسے اور یہ کام کون کرے گا؟ تو یہ کام ہے کنٹینٹ کریشن کرنے والوں کا, یہ کام ہے پروڈیوسرز کا, ڈائریکٹرز کا, ڈرامے والوں کا, میوزک والوں کا, کہ جو ہیرے موتی ہمارے خزانوں میں رکھے ہوئے ہیں انہیں آپ لائیں اور ان کو پھر سے جو ہے چمکائیں اور ان کو پھر سے نئے فیشن کے حساب سے, جیسے زیورات بنتے ہیں. ابھی آپ نیشنل میوزیم جائیں تو آپ کو راجپوت پیریڈ کی جویلری مل جائے گی, مغل پیریڈ کی مل جائے گی. انہیں کو اگر آپ نئی تراش کے ساتھ
1: جی
0: نئے انداز سے اگر پیش کریں تو میں سمجھتا ہوں اس حساب سے قرۃ العین حیدر کی مشہور کہانی ہے قلندر,
1: جی
0: جو کہ سکسینہ صاحب کی کہانی ہے, اور وہ کس طرح سے انٹریکٹ کرتے ہیں وہ میں سمجھتا ہوں اس کا پروڈکشن بہت اچھا ہے. اسی طرح سے جنگلی بوٹی ہماری امرتا پریتم کی بہت مشہور کہانی ہے جس پہ ایک اوارڈ بھی ملا مجھے. اسی طرح ایک پنجابی کہانی ہے بیل جو دھرتی نیچے, تو ایک باپ اپنے بچے کے لیے خاندان کے لیے کیا کیا کرتا ہے اور کتنی خاموشی سے کرتا ہے اس کہانی میں اسے بیان کیا گیا اور بہت خوبصورتی سے بیان کیا گیا. تو میں سمجھتا ہوں یہ جو پروڈکشنز ہیں, جو ایسی کہانیاں تھیں جنہیں لوگوں نے نظر انداز کر رکھا تھا, بہت زیادہ توجہ
1: اس شکل میں نہیں آئی تھی جس میں آپ نے انہیں ڈھالا.
0: ہاں دیکھیے ایسی بہت خوبصورت کہانیاں ہیں ہر زبان کی جو بہت خوبصورت ہیں اور صرف وہ لوگ جانتے ہیں. تو جب میں پروڈکشن کرتا تھا اور میں ایکٹیو تھا ڈرامے میں, تو میں دیکھیے لوگوں سے پوچھتا تھا, ہندی لٹریچر والوں سے پوچھتا تھا, ہندی ساہتیہ والوں سے, کہ اس سال کی تین بہترین کہانیاں بتا دیجیے, ٹھیک ہے. اردو والوں سے پوچھتا تھا کہ تین بہترین افسانے بتا دیجیے, اور انگریزی والوں سے پوچھتا تھا. اور پھر میں کوشش کرتا تھا کہ ان کہانیوں کو میں پڑھوں, اور اگر وہ سارا زمانہ کہہ رہا ہے کہ یہ بہترین کہانیاں ہیں تو یہ باقی عوام تک بھی پہنچنی چاہیے. اب وہ کہانی چھپی ہوئی تو نہیں پڑھیں گے, بہت سے ایسے لوگ ہیں جو انہیں پڑھنا نہیں آتا, بہت سے ایسے لوگ ہیں ہوم میکرز ہیں. ہاں نہیں نہیں اب جیسے ایک عورت ہے اپنے گھر میں کام کر رہی ہے اور وہ کہاں جائے گی رسالے پڑھنے اور کتابیں پڑھنے, تو ریڈیو سے آ رہا ہے سن لے گی. تو اسی طرح سے بہت سے لوگ ہیں جو ویژولی چیلنجڈ ہیں, ایسے لوگ ہیں جو کسان ہیں, مزدور ہیں یا کاریگر ہیں, ریڈیو بہت سارے ایسے لوگ سنتے ہیں جو بال کاٹ رہے ہوتے ہیں اور پورے ٹائم ریڈیو سن رہے ہوتے ہیں, یا زردوزی کا کام کر رہے ہیں اور پورے ٹائم. تو ہمارے دیکھیے ٹارگیٹ جو ہے وہ لوگ ہیں جو عام انسان ہیں. تو انٹلیکچوئلس کے لیے کنٹینٹ کریٹ کرنا तो बिल्कुल गुंबद वाली आवाज हो गई, आपने ही आवाज लगाई, आप ही ने सुन ली।